0: वहां पर सैकड़े चलाते थे, आज यहां पर लिमोजीन चला रहे हैं। क्यों? सीखा है। इस पेट, ये पेट इंसान से क्या कुछ नहीं करवाता। लेकिन याद रखें, ये गाड़ी यहां पे छोड़ के जाएंगे, ये माल दौलत यहां पे छोड़ के जाएंगे, जाएंगे अपने अमाल के साथ। और अमाल में सबसे ज्यादा भारी अमल जो है वो कुरान मजीद है। कुरान का हमने क्या किया है? पढ़ने के लिए वक्त नहीं, समझना दूर की बात है, पढ़ने के लिए वक्त नहीं। जैसे मेहनत की है गाड़ी सीखने के लिए, पांच दफा फेल हुए, छठी दफा गए, सातवीं दफा गए, आखिर पास होके रहे। अल्लाह ताला के कलाम से आपको किस चीज ने दूर कर रखा है? कितनी देर लगती है? मैं ऐसे लोग जानता हूं जो 12-12 घंटे लिमोजीन चलाते हैं, ऑफिस में 14-14 घंटे ड्यूटी करते ओवर टाइम लेते हैं, उनकी आंखें सुर्ख होती है, ऐसे चिड़चिड़ापन उनके अंदर भरा होता है, बात कर नहीं सकते किसी से, दुनिया के अंदर गर्क हो चुके हैं। लेकिन अल्लाह ताला के लिए उनके पास वक्त नहीं है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं हदीस कुदसी में, ए आदम की औलाद, मेरे लिए वक्त निकाल लो, मेरे इबादत के लिए वक्त निकालो, मैं तुम्हारे दिल को अमीरे से भर दूंगा। अगर ऐसा नहीं करते, और तुम्हारी गुर्बत को मिटा डालूंगा, अगर ऐसा नहीं करते तो मैं तुम्हारे दोनों हाथों को अमल से भर दूंगा। यानी काम करते रहोगे जिंदगी सारी, इसी काम दुनिया के पीछे रहोगे, और तेरे दिल से, तेरे दिल के अंदर गुर्बत को गाड़ दूंगा, बरकत खत्म हो जाएगी। अभी 1,000 है तो 2,000 कब होगा? 1,00,000 है तो 2,00,000 कब होगा? 2,00,000 है तो 20,00,000 कब होंगे? 20,00,000 है तो करोड़ कब होगा? करोड़ हो तो इस तरीके से जाते रहो, कभी दिल भरने वाला नहीं। क्यों? अल्लाह ताला की तरफ से अजाब है ये, इसलिए अभी वक्त निकालो अल्लाह ताला के लिए। दूसरी गलती, कुरान मजीद पढ़ा है लेकिन समझा नहीं। कितने हाफिज मौजूद है हमारे मुल्कों में, सिवाय तिलावत करने के जैसे तोता पढ़ते वैसे पढ़ते हैं, एक लफ्ज का मायना नहीं आता उन्हें। पढ़ते अर्रहमान अलल अर्श इस्तवा, और लोगों को कहते अल्लाह हर जगह मौजूद है। अरे पढ़ते क्या हो, अल्लाह का अर्श पर मुस्तवी है कमा अली जलाल सुभान व तआला। लोगों को कहते अल्लाह हर जगह मौजूद है, क्या कुरान पढ़ा नहीं है तुमने? लोगों को कहते हो वअबुदुल्लाह वला तुशरिकु बिही शैआ, पढ़ते हो कुरान में। लोगों को कहते हो कब्र का तवाफ शिर्क नहीं, तौहीद है, क्या जवाब दोगे अल्लाह ताला को? जब तफसीर बयान करते कहते हमें तो पता नहीं था इसका। याद रखिए, कुरान पढ़ना है समझ के। सहाबा किराम फरमाते हैं हम 10 आयतें पढ़ते थे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में, जब तक उन पर हम अच्छी तरीके से समझने में अमल ना करें, ना करते अगले 10 नहीं पढ़ते थे। उनकी जिंदगी कुरान थी। इसलिए जब आयशा से सवाल किया गया कि नबी अकरम सल्लम का अखलाक कैसा था, उन्होंने फरमाया कान खुलुकुहुल कुरान, नबी अकरम सल्लम का अखलाक कुरान था। यह कुरान जो हम पढ़ते हैं, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक चलते फिरते नमूने थे कुरान मजीद का, और हमें हुक्म दिया कि तुम्हारे बेहतरीन नमूना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम है। आज हमारे बेहतरीन नमूना कौन है? अपने बच्चों से जाके पूछो, कितने बच्चे जो कहते हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, उनके मुंह से या तो कोई फिल्म स्टार निकलेगा या तो कोई खिलाड़ी निकलेगा। ये हमारे बच्चों की, ये तरबियत है हमारी, ये हमारे बच्चों के आइडियल है, ये नमूने हमारे बच्चों के। अल्लाह कसम अल्लाह ताला पूछेगा, सवाल करेगा, हमसे करेगा, आपसे करेगा। बच्चों की नियामत दी है, कौन बेहतरीन नमूना है? बच्चों को सहाबा किराम के नाम आते हैं? जरा पांच के नाम जरा जाके पूछना, पांच के नाम पूछना, और खिलाड़ियों में से या फिल्म स्टारों में से 10 के नाम पूछना, देखें कैसे फर बताते हैं। ये तरबियत किसने की है? ये हमने की है, आपने की है। यह सवाल अल्लाह ताला करेगा हमसे और हम सबसे करेगा। तीसरी गलती है कुरान मजीद को मायने की तहरीफ करना। समझ तो लिया, बोले साहब ने समझ लिया कुरान मजीद को, मायने को भी समझ लिया, लेकिन लोग कहते हैं अल्लाह ताला का कहता है हर जगह मौजूद है। अरे कुरान में तो अल्लाह ताला अर्श पर मुस्तवी कहते नहीं, अर्श पर मुस्तवी मतलब अल्लाह ताला अर्श पर काबिज है। ये मायने की तहरीफ है, यहूदियों ने लफ्ज की तहरीफ की। लेकिन दुख की बात है, बाज मुसलमानों ने मायने की तहरीफ की, और तहरीफ करना तब्दील करना होता है, दोनों एक है, चाहे मायने की करें चाहे लफ्ज की करें। अल्लाह ताला के यहां दोनों जो है अजीब और बड़े गुनाह के मुस्तहक है। कहते हैं इस्तवा नहीं, इसका मतलब है इस्तौला, काबिज हुआ। अल्लाह ताला तो काबिज है, पूरे कायनात पर काबिज है, तो है अल्लाह ताला हर जगह मौजूद। और लोगों को इस तरीके से गलत तफसीरें करते करते आज उम्मत का ये हाल हो गया है। चौथी गलती, कुरान मजीद को तावीज बनाकर लटकाना। तावीज लिखते हैं اور کہتے ہیں تو قرآن ہے اس میں تو شفا ہے. اللہ تعالیٰ کہا شفا و رحمت للمؤمنین, شفا ہے, لٹکاؤ اسے. میرے بھائی قرآن شفا ہے, پڑھنے سے اس پہ عمل کرنے سے. آپ پڑھیں قرآن مجید دم کر, یہ شفا ہے. اگر تعویذ بنانا شفا ہوتا تو نبی کریم صلی اللہ علیہ وسلم تعویذ کیوں بنایا؟ ان کے سامنے صحابہ آتے درد اور تکلیف میں آتے, انہیں دعا تو سکھائی, انہیں قرآن مجید کی آیتیں تو بتائیں. جاد ہوا نبی کریم صلی اللہ علیہ وسلم پر, جیسے بخاری کی روایت میں آیا ہے, تعویذ لکھا. اللہ تعالیٰ کو اے محمد تعویذ بناؤ صلی اللہ علیہ وسلم اور گلے میں لٹکاؤ. آسمان سے فرشتے بھیجے اللہ تعالیٰ نے اور دو چھوٹے صورتیں نازل, دو چھوٹی صورتیں دے دی. یہ علاج ہے جادو کا. قل اعوذ برب الفلق وقل اعوذ برب الناس. اگر تعویذ لکھنا جائز ہوتا یا ضروری ہوتا, اگر تعویذ میں شفا ہوتی, اللہ کی قسم نبی رحمت صلی اللہ علیہ وسلم کبھی ہم سے چھپاتے نہ, سب سے پہلے ہم بتا کے جاتے. ان کا یہ فرمان ہوتا آج کسی حدیث میں لکھا ہوتا یا آج کسی قرآن کی آیت میں ہوتا. حدیث میں تو یہ ہے ابو قوت موتی والا شرک, یہ تیولا جو ہے تعویذ جو ہے شرک ہے, اسے نہ لٹکایا کرو. اور بعض لوگ یہ کہتے ہیں نعوذ باللہ ثم نعوذ باللہ کہ اگر عورت کا حیض کا خون جائر ہو رکے نہیں تو ناف کے نیچے قرآن مجید کی آیت لکھ لو. اللہ تعالیٰ کا یہ کلام ہے, یہ قدر ہے اللہ تعالیٰ کے کلام کی. مسلمان کبھی سوچ سکتے اس کو گمان میں آ سکتا ہے؟ اس سے بڑی بات ران کے اوپر لکھ لیا تو اللہ تعالیٰ کے کلام, یہ ران اللہ کے کلام کی جگہ ہے, یہ پیٹ اللہ تعالیٰ کے کلام لکھنے کی جگہ ہے. پھر بھی اللہ تعالیٰ سے ڈرو, اللہ تعالیٰ کی پکڑ بہت سخت ہے. ابھی وقت ہے توبہ کرنے کا, بھی وقت ہے. جو پہلے ہو چکا ہے ابھی توبہ کر, اللہ تعالیٰ معاف کر دے گا. تو قرآن مجید ایک عظیم کتاب ہے, ایک عظیم نعمت ہے اللہ تعالیٰ کی طرف سے, اس کو پہچانو. قرآن مجید کا حق ادا کرو. اللہ کی قسم اس کتاب کو اس وقت تک حق ادا نہیں ہوگا جب تک کہ اس پر عمل نہیں کیا جائے گا. اور عمل میں سب سے پہلی بات عقیدہ ہے, سب سے پہلی بات. قرآن مجید میں زنا نہ کرو, قرآن مجید میں شرک نہ کرو. اگر زانی مر جاتا ہے اور وہ موحد ہے تو اللہ تعالیٰ کے سپرد ہے, چاہے تو اللہ تعالیٰ اسے عدل انصاف کرے, اسے سزا دے دے اس کی زنا کی, اور چاہے تو اللہ تعالیٰ اسے معاف کر دے. لیکن اگر شرک کی حالت میں مر گیا ہے تو اللہ کی قسم اس کی معافی نہیں ہے. جو شخص شرک کی حالت میں مر جاتا ہے اللہ تعالیٰ فرماتا ہے ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلك لمن یشاء. اللہ تعالیٰ کبھی شرک کو معاف نہیں کرتا, شرک کے علاوہ جو چاہے معاف کر سکتا ہے. عباد اللہ ان اللہ وملائکته یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللهم صل وسلم وبارك على نبيك محمد وعلى آله وصحبه اجمعین. وارض اللهم عن الخلفاء الراشدین ابی بکر وعمر وعثمان وعلی وعن الصحابة اجمعین وعن التابعين ومن تبعهم بإحسان إلى يوم الدين. اللهم أعز الإسلام والمسلمين وأذل الشرك والمشركين ودمر أعداء الدين. اللهم آمنا في أوطاننا وأصلح أئمتنا وولاة أمورنا ولا تجعل ولايتنا إلا في من خافك واتقاك واتبع رضاك يا أرحم الراحمين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا إنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. عباد الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. فاذكروا الله العظيم الجليل يذكركم واشكروه على نعمه يزدكم ولذكر الله أكبر والله يعلم ما تصنعون.
1: بسم الله والحمد لله والصلاة والسلام على رسول الله صلى الله عليه وعلى آله وصحبه ومن والاه. أما بعد, إرشاد الباري تعالى ہے, أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. قاف والقرآن المجيد.